واہگرو جی کی فتح. بلاول محلہ پنجواں. ادم کرت آنند پیا سمرت سکھ سار جپ جپ نام گوبند کا پورن بیچار. واہگرو جی کا خالصہ واہگرو جی کی فتح. گرو روپ ساتھ سنگت جی آپ جی وڈپاگی ہو جو شاماں دے دیواناں دی حاضری بہت ہی پیار شردا پاونا سہت پر رہے ہو. ستگرو جی نے کرپا کیتی ہے پاون سو در رہ راج صاحب بانی دے پاٹ آپ جی نے سرون کیتے اپرنت ارداس وچ شامل ہوئے ستگران دے اسیس حکم آپ جی نے سرون کیتے ہن. آو ہن سندیا دے دیوان سج رہے ہن. سب تو پہلا ستکارو بھائی صاحب بھائی ہرپجن سنگھ جی لہری وہ آپ جی نے امرتمئی باڑی کے کیرتن جوڑن گے. اپرنت کتھا وچار ہوئے گی. پھر پونے نو بجے تک ستکارو بھائی صاحب بھائی ستنام سنگھ جی آپ جی نے امرت باڑی کے کیرتن جوڑن گے. سو آپ جی نے ود چڑھ کے حاضریاں بھرنیاں ہن. اج وشیش کر کے اتحاسک دہاڑا ہے جو صاحب ستگرو धन गुरु गोबिंद सिंह महाराज सच्चे पातशाह जी के प्यारे भाई साहब भाई दया सिंह जी जो पंजा प्यारियां दे विच्चों पहले प्यारे साहबान सन उन्हां दा जन्म दिहाड़ा है. लाहौर की धरती से भाई साहब भाई दया सिंह जी का आगमन होया सी 1768 ईस्वी अंदर नदेड़ की धरती से उन्होंने अपना शरीर त्यागया. बहुत लंबा समा धन गुरु गोबिंद सिंह महाराज सच्चे पातशाह दतार जी की सेवा विच रहे. सतगुरां ने बड़ा मान दिता. खालसा मेरो रूप है खास ये बचन उन्होंने आखे ते सचमुच बेअंत थावां ते गुरु साहब जी ने इस कौल नूं निभाया. इतों तक भाई साहब भाई दया सिंह जी नूं तां इन्ना मान इन्ना सत्कार दिता कि एक बारी संगत ने गुरु साहब सच्चे पातशाह जी तों कुछ बहुत डूंघे सवाल किए कि सतगुरु जी कर्मां दी फिलासफी समझाओ, आत्मा बारे दसो, परमात्मा बारे दसो. तो गुरु साहब सच्चे पातशाह जी इतिहास कहिंदे सतगुरु जी उस वक्त अपने आसना तो उठ पए ते वचन कीता दया सिंह मम रूप पछाणो कि भाई दया सिंह मेरे रूप हन. इन्हां दी रचना ते मैं ही वसांगा. तुसीं जो भी पुछोगे वो सारियां दा जवाब तुहानू भाई दया सिंह देण. उदों फिर बहुत डूंघे डूंघे गहन जिहड़े सवाल सन उह सिखां ने कीते. इत्थों तक कि वड्डे वड्डे वेदांतियां दे जिहड़े दर्शनिकां दे विचार सवाल हुंदे ने उह सवाल संगतां ने कीते ते भाई दया सिंह जी ने बड़े सहज विच बड़ी सरलता दे नाल संगतां नूं उहनां दे जवाब दित्ते. क्योंकि गुरु साहिब सच्चे पातशाह जी दी उहनां ते बड़ी बख्शिश सी. सतगुरां दे नाल ही आनंदपुर दा किला छड्डिया, चमकौर दी गढ़ी विच नाल जुझे, सतगुरां दा हुक्म मन के उत्थों निकले, फिर नादेड़ तक सतगुरां दे नाल रहे, इत्थों तक दिने कांगड़ तो सतगुरां दा हुक्म लैकर के जफरनामा लैके औरंगजेब कोल भी पहुंचे. बड़िया वड्डिया उन्हां दीआं घालणा सन. सो उन्हां दी महान घालणा नूं उन्हां दे संपूर्ण जीवन नूं ही कोटान कोट नमन है. सतगुरु जी कृपा करन उन्हां दा प्यार, उन्हां दी सेवा, उन्हां दा जज्बा साडे अंदर भी आ जाए. आओ प्यार सहित अमृतमय बाणी का कीर्तन सरवण करिए जी. भुला चुकां दी खिमा वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह.